0: है। ये दौरा इक्तिसादी सरगर्मियों में तेजी के रुझान के बाद हो रहा है, जहां दो तरफा तिजारत साल 2025 में रिकॉर्ड 7.75 अमरीकी डॉलर हो गई और साल 2000 से 2025 के दरमियान भारत में स्वीडन के रास्त गैर मुल्की सरमायाकारी का हजम 2.825 अरब डॉलर्स रहा। मजीद तफसील हमारे नामा निगार से।
1: स्वीडन जो दुनिया की सबसे ज़्यादा इख्तराई मईशतों में से एक है, भारत के डिजिटल पूल के साथ कुदरती हम आहंगी तलाश कर रहा है। फिलहाल 280 से ज़्यादा स्वीडिश कंपनियां भारत में काम कर रही हैं, जबकि 75 भारतीय फर्म स्वीडन में कायम हो चुकी हैं। इस दौरे की एक ख़ास बात वज़ीरे आज़म की यूरोपीय कमीशन की सदर के साथ यूरोपीय गोलमेज कॉन्फ्रेंस बराए सनत से मुश्तरक तौर पर खिताब है। दिफाई और सिक्योरिटी ताउन सनती इंजमाम की तरफ बढ़ते हुए एक मरकजी सतून में तब्दील हुआ है। इन ताल्लुकात की जड़ें 2009 के दिफाई ताउन के माहदे और 2019 के जनरल सिक्योरिटी माहदे में पेवस्त हैं। मसनू जहानत एआई और उभरती हुई टेक्नोलॉजीज़ में ताउन इस शराकत दारी की बुनियाद फराहम करता है। इसके अलावा दोनों ममालिक खलाई तहकीक में भी ताउन कर रहे हैं। स्वीडिश इंस्टीट्यूट ऑफ स्पेस फिजिक्स इसरो के वीनस ऑर्बिटर मिशन के लिए आलात फराहम कर रहा है। आखिर में वज़ीर आज़म का गोटेनबर्ग का दौरा तारीखी एतमाद को मुस्तकबिल के लिए तैयार अहदाफ से जोड़ता है। गोटेनबर्ग स्वीडन से साक्षी सिंह की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: भारत और स्वीडन के दरमियान तिजारत और आवाम से आवाम के दरमियान राब्तों की विरासत है, जो एक सदी से ज्यादा अरसे पर मुहित है और इसकी जड़ें बाहमी एहतराम, पुरअमन बका और अहिंसा के नज़रिए में पेवस्त हैं। इस गहरे ताल्लुक की निशानदेही नोबेल इनाम याफ्ता रविन्द्रनाथ टैगोर के साल 1926 के स्वीडन दौरे के 100 साल मुकम्मल होने से होती है। आज ये ताल्लुकात सकाफती बुनियादों से आगे बढ़कर जामे सनती इक्तिसादी शराकत दारी में बदल रहे हैं। कीमती धातुओं पर इजाफी कस्टम ड्यूटीज आयद करने के कुछ ही दिनों बाद हुकूमत ने अब चांदी की दरामद में कटौती की है। गैर मुल्की तिजारत के डायरेक्टोरेट जनरल DGFT ने अपने नोटिफिकेशन में कहा है कि चांदी पर सोने का पानी चढ़ी चांदी और प्लेटिनम समेत चांदी पर दरामदी पॉलिसी को फौरी तौर से आज़ाद से पाबंदी शुदा के जुमरे में तब्दील किया गया है। हुकूमत ने बुध के रोज कीमती धातुओं पर दरामदी ड्यूटी 6% से बढ़ाकर 15% कर दी थी। पाबंदियां आयद किए गए जुमरे की अशिया की दरामद के लिए हुकूमत की लाइसेंस की जरूरत होती है। दिल्ली हुकूमत ने एक अहम कदम उठाते हुए कौमी दारुल हुकूमत में एविएशन टर्बाइन फ्यूल पर वैल्यू एडिड टैक्स को 25% से घटाकर 7% करने का फैसला किया है। दिल्ली की वजीर आला रेखा गुप्ता ने कहा कि ये फैसला वजीर आजम नरेंद्र मोदी की जानिब से कनेक्टिविटी और माशी सरगर्मियों को मजबूत बनाने पर जोर देने से मुताबिकत रखता है, जिसका मकसद शहरी हवाबाजी के शोबे को राहत फराहम करना, सियाहत और लॉजिस्टिक्स से मुतालिक सरगर्मियों को फरोग देना है। वजीर आला ने बताया कि ये रियायती शरह आइंदा 6 माह तक नाफिज रहेंगी। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। महकमा आसारे कदीमा ASI ने मध्य प्रदेश के धार जिले में वाक़ भोजशाला कॉम्प्लेक्स इमारत में हिंदुओं को पूजा पाठ और दीगर मकासद के लिए बिला रुकावट रसाई की इजाज़त दे दी है। महकमा आसारे कदीमा का ये फैसला मध्य प्रदेश हाईकोर्ट के उस फैसले के एक दिन बाद आया है, जिसमें मध्य प्रदेश हाईकोर्ट ने धार जिले में भोजशाला को सरस्वती देवी का मंदिर करार दिया है। तफसील हमारे नामा निगार से।
2: महकमा आसार कदीमा के हुक्मनामे का हवाला देते हुए एक अफसर ने बताया कि भोजशाला मंदिर के अलावा संस्कृत जबान, कवायद और अदब सीखने सिखाने और तहकीक का मरकज़ भी रही। अफसर ने मजीद बताया कि हिंदू बिरादरी के सरस्वती देवी की पूजा और सीखने सिखाने के कदीम तरीक़ेकार से ताल्लुक़ की बिना पर उन्हें कॉम्प्लेक्स में बिला रुकावट रसाई की इजाज़त होगी। इससे पहले जुमे के रोज़ मध्य प्रदेश हाईकोर्ट ने धार जिले के भोजशाला कॉम्प्लेक्स को सरस्वती देवी का मंदिर करार दिया था और कहा था कि मरकज़ और ASI इसके इंतज़ाम व इंसराम तय कर सकते हैं। हाईकोर्ट की इंदौर बेंच ने 7 अप्रैल 2023 के महकमे आसार कदीमा के उस हुक्मनामे को भी कलदम करार दिया, जिसमें मुसलमानों को हर जुमा को भोजशाला कॉम्प्लेक्स में जुमे की नमाज अदा करने की इजाज़त थी। दलाइल की समाअत कर रही बेंच ने यह भी कहा कि मुसलमान बिरादरी جو اے ایس آئی کے تحفظ والی 11ویں صدی کی عمارت کو کمال مولا مسجد مانتی ہے، وہ ضلع میں مسجد کی تعمیر کے لیے علیحدہ زمین الاٹمنٹ کی خاطر ریاستی حکومت سے رجوع کر سکتی ہے۔ بھوپال سے ابھینو گوئل کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی۔
0: سی بی آئی نے نیٹ پیپر لیک کیس کے سلسلے میں پونے سے ایک اور اہم ملزمہ کو گرفتار کیا ہے۔ ملزم پروفیسر منیشا مندھارے پونے میں ایک کالج میں بوٹنی کے استاد ہیں۔ سی بی آئی کے مطابق قومی جانچ ایجنسی نے امتحان کے عمل میں ایک ایکسپرٹ کے طور پر ان کا تقرر کیا تھا۔ اس سے پہلے 14 مئی کو ایک اور ملزمہ منیشا واگمارے کو بھی پونے سے گرفتار کیا گیا تھا۔ دونوں ملزمان کو پونے کی ایک عدالت میں پیش کیا گیا تھا اور بعد میں مزید تفتیش کے لیے انہیں دلی لایا گیا۔ کلکتہ ہائی کورٹ کے جسٹس شمپا سرکار اور جسٹس تیرتھانکر گھوش کی ایک ڈویژن بینچ کی جانب سے آر جی کر میڈیکل کالج عصمت دری اور قتل کیس کی سماعت کی جائے گی۔ اس سے پہلے اس ہفتے جسٹس راجا شیکھر مانتھا اور جسٹس رائے چٹوپادھیائے نے زیادہ مصروفیت کا حوالہ دیتے ہوئے خود کو اس کیس سے الگ کر لیا تھا۔ اس کیس میں سنجے رائے 2025 میں عمر قید کی سزا پانے والے واحد مجرم ہیں۔ متوفی ڈاکٹر کی والدین نے کولکاتہ کی سیالدہ عدالت میں ایک کیس دائر کیا تھا جس میں انہوں نے ٹی ایم سی کے سابق ایم ایل اے نرمل گھوش، سنجیو مکھوپادھیائے اور گھولہ پولیس اسٹیشن کے اس وقت کے انچارج کی گرفتاری کی اپیل کی تھی۔ صدر جمہوریہ دروپدی مرمو نے سپریم کورٹ میں ججوں کی تعداد سے متعلق ترمیمی آرڈیننس 2026 کے نفاذ کے ذریعے بھارت کے چیف جسٹس کو چھوڑ کر سپریم کورٹ میں ججوں کی تعداد 33 سے 37 تک بڑھانے کو منظوری دے دی ہے۔ قانون اور انصاف کی وزارت کی طرف سے شائع کردہ ایک گیزٹ نوٹیفیکیشن کے مطابق اس آرڈیننس میں سپریم کورٹ کے ججوں کی تعداد سے متعلق ایکٹ 1956 میں ترمیم کی گئی ہے۔ ایک ملک ایک چناؤ بل سے متعلق مشترکہ پارلیمانی کمیٹی نے کل سیاسی پارٹیوں، قانونی برادری اور سول سوسائٹی کے ساتھ بنگلورو میں وسیع تر تبادلہ خیال کیا۔ بعد میں اخبار نویسوں کو جانکاری دیتے ہوئے کمیٹی کے چیئرمین پی پی چودھری نے بتایا کہ مختلف ریاستوں کے اپنے دورے کے دوران مشترکہ پارلیمانی کمیٹی کی طرف سے اعتراضات اور سفارشات جمع کی جا رہی ہیں۔ بیڈمنٹن میں بینکاک میں جاری تھائی لینڈ اوپن کے مردوں کے ڈبلز کے فائنل میں آج ستوک سائراج رینکی ریڈی اور چراغ شیٹی کی بھارتی جوڑی کا مقابلہ انڈونیشیا کے لیو رولی کارنینڈو اور ڈینیل مارٹن سے جوڑی سے ہوگا۔ اس سے پہلے کل سیمی فائنل مقابلے میں بھارتی جوڑی ملیشیا کے گو زیفی اور نور عزالدین کو ہرا کر فائنل میں پہنچی ہے۔ ٹینس میں عالمی نمبر ایک کھلاڑی یانک سنر اٹیلین اوپن کے فائنل میں پہنچ گئے ہیں۔ انہوں نے سیمی فائنل مقابلے میں روم کے کیمپو سینٹریل میں ڈینیل میدویدیو کو ہرا کر فائنل میں جگہ بنائی ہے۔ آج فائنل میں سنر کا مقابلہ کیسپر روٹ سے ہوگا۔ یہ تھی خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں ضمیر رضوی۔
2: شکریہ آسیہ۔ قومی راجدھانی دلی سے شائع ہونے والے زیادہ تر اردو اخبارات نے مختلف خبروں کو نمایاں طور پر جگہ دی ہے۔ روزنامہ انقلاب نے وزیراعظم نریندر مودی کے نیدرلینڈ دورے کی خبر کو صفحہ اول کی شہ سرخی بنایا ہے۔ وزیراعظم کل ایمسٹرڈیم پہنچے جہاں بھارتی برادری نے ان کا پرتپاک خیر مقدم کیا۔ اس دوران وزیراعظم نے کہا کہ مشرق وسطی میں جنگ اور بڑھتی عالمی غیر یقینی کئی دہائیوں کی ترقی کو الٹ سکتی ہے اور بڑی آبادی کو دوبارہ غربت میں ڈھکیل سکتی ہے۔ روزنامہ ہندوستان ایکسپریس نے تمل ناڈو میں وزرا میں قلم دانوں کی تقسیم سے متعلق خبر کو نمایاں طور پر جگہ دی ہے۔ اخبار کے مطابق وزیر اعلیٰ جوزف وجے نے داخلہ اور عام انتظامیہ جیسے اہم محکمے اپنے پاس رکھے ہیں۔ روزنامہ پرتاپ نے دلی کی وزیر اعلیٰ ریکھا گپتا کے اس بیان کو اپنی شہ سرخی بنایا ہے جس میں انہوں نے کہا ہے کہ بیٹیوں کی تعلیم صرف خاندان ہی نہیں بلکہ سماج اور ملک کے روشن مستقبل کی بنیاد ہوتی ہے۔
0: آخر میں خاص خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی اور نیدرلینڈز کے ان کے ہم منصب روب جیٹن کے درمیان بات چیت کے بعد دونوں ملکوں نے اپنے تعلقات کو اسٹریٹجک شراکت داری میں بدل دیا ہے۔ وزیر اعظم مودی سویڈن کے اپنے دو روزہ دورے پر آج گوٹنبرگ پہنچیں گے۔ اس دوران وزیر اعظم سویڈن کے اپنے ہم منصب اولف کرسٹرسن سے بات چیت کریں گے۔ محکمہ آثار قدیمہ نے مدھیہ پردیش ہائی کورٹ کے فیصلے کے بعد ہندوؤں کو بھوجشالہ مندر میں بلا رکاوٹ داخلے کی اجازت دے دی ہے۔ حکومت نے چاندی کی درآمد میں کٹوتی کرتے ہوئے اسے پابندی والی اشیاء کے زمرے میں ڈال دیا ہے۔ دلی حکومت نے قومی راجدھانی میں ہوائی جہازوں کے ایندھن پر ویلیو ایڈڈ ٹیکس میں کٹوتی کرتے ہوئے اسے 25% سے گھٹا کر 7% کر دیا ہے۔ اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا۔

0: और यूरोप और भारत के संबंधों को आगे ले जाने में बहुत ही महत्वपूर्ण योगदान देगी।
1: अशोक जी, इस चर्चा में भाग लेने के लिए और तमाम प्रश्नों का उत्तर देने के लिए आपका बहुत बहुत धन्यवाद।
0: बहुत धन्यवाद निखिल जी।
1: इस कार्यक्रम को आप हमारे मोबाइल ऐप न्यूज ऑन AIR और यूट्यूब चैनल न्यूज ऑन AIR ऑफिशियल पर भी सुन सकते हैं।
2: सुर्खियों में
3: अभी आप सुन रहे थे प्रोग्राम सुर्खियों में, ये आकाशवाणी की उर्दू सर्विस है। अब आलमी खबरें नशर की जाएंगी।
4: ये आकाशवाणी है, अब आप कलीम अहमद से आलमी खबरें सुनिए। वजीर आजम नरेंद्र मोदी स्वीडन के अपने दो रोजा दौरे पर आज गोथेनबर्ग पहुंचेंगे। वो स्वीडन के अपने हमनसब उल्फ क्रिस्टर्सन से बातचीत करेंगे। वजीर आजम नरेंद्र मोदी और नीदरलैंड्स के उनके हमनसब रॉब जेटेन के दरमियान बातचीत के बाद दोनों मुल्कों ने अपने ताल्लुकात को स्ट्रेटजिक शराकतदारी तक पहुंचा दिया है। भारत ने आबनाए हुरमुज में तजारती जहाजों पर हमलों की मजम्मत की है और कहा है कि जहाज रानी की आज़ादी को कमज़ोर नहीं किया जा सकता। आलमी इदारे सेहत WHO ने जमहूरिया कांगो और युगांडा में एबोला की वबा फूट पड़ने को सेहत आम्मा से मुतालिक बैन अलाक्वामी तशवीश वाली हंगामी सूरत हाल करार दिया है। बैडमिंटन में थाईलैंड ओपन के फाइनल में आज सात्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की भारतीय मर्दों की डबल्स की जोड़ी का मुकाबला इंडोनेशिया की जोड़ी से होगा। और टेनिस में आलमी नंबर एक एनिक सिनर ने शानदार खेल का मुजाहरा करते हुए इटालियन ओपन के फाइनल में जगह बना ली है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी स्वीडन के दो रोजा दौरे पर आज गोथेनबर्ग पहुंचेंगे। ये दौरा भारत और स्वीडन के दरमियान उसत पा रहे इश्तराक के लिए एक तारीखी संगे मील साबित होगा। जनाब मोदी बाहमी ताल्लुकात के तमाम पहलुओं का जायजा लेने की खातिर स्वीडन के अपने हमनसब उल्फ क्रिस्टर्सन के साथ दो तरफा बातचीत करेंगे और बाहमी तजारत को बढ़ाने के साथ साथ मसनूई जहानत AI उभरती हुई टेक्नोलॉजीज स्टार्टअप्स रेजिलियंट सप्लाई चेन्स दिफा खला आबोहवा से मुतालिक कार्रवाई और आवाम से आवाम के दरमियान रिश्तों माहौल दोस्त बदलाव की जानिब मुंतकली को बढ़ाने के लिए ताउन के नए मौके तलाश किए जाएंगे। दोनों मुल्कों के वज़राए आज़म सनत के लिए यूरोपियन गोलमेज़ कॉन्फ्रेंस से भी खिताब करेंगे जो यूरोपियन कमीशन की सदर उर्सुला वोन डेर लेयन के साथ एक सरकर्दा बैन यूरोपियन सरबराहों का फोरम है। ये बातचीत वजीर आजम के वसी यूरोपीय दौरे के तीसरे मरहले का एक हिस्सा है और जनवरी 2026 में हुए भारत यूरोपियन आज़ाद तजारती समझौते FTA के बाद से खित्ते का ये पहला दौरा है। ये दौरा बाहमी ताल्लुकात का जायजा लेने की गरज से तैयार किया गया है और इसका मकसद तेजी से बढ़ती हुई तब्दीलियों और पेचीदा सियासी जोग्राफियाई चैलेंजों के दौर में ताउन का पता लगाना है। ये दौरा इक्तिसादी सरगर्मियों में तेजी के रुझान के बाद हो रहा है जहां दो तरफा तजारत साल 2025 में रिकॉर्ड 7.75 अमरीकी डॉलर हो गई और साल 2000 से 2025 के दरमियान भारत में स्वीडन की रास्त गैर मुल्की सरमायाकारी का हजम 2.825 अरब डॉलर रहा। भारत और स्वीडन के दरमियान तजारत और आवाम से आवाम के दरमियान राबतों की विरासत है जो एक सदी से ज्यादा अरसे पर मुहित है और इसकी जड़ें बाहमी एहतराम पुरमन बका और अहिंसा के नज़रिए में पैवस्त हैं। इस गहरे ताल्लुक की निशानदेही नोबेल इनाम याफ्ता रविंद्रनाथ टैगोर के साल 1926 के स्वीडन दौरे के 100 साल मुकम्मल होने से होती है। आज ये ताल्लुकात सकाफती बुनियादों से आगे बढ़कर जामे सनती और इक्तसादी शराकतदारी में बदल रहे हैं। आकाशवाणी से बात करते हुए स्वीडन में भारतीय सफीर अनुराग भूषण ने जोर देकर कहा कि वजीर आजम के आइंदा दौरे से दोनों मुल्कों के ताल्लुकात को मजीद तकवीत मिलेगी। वजीर आजम नरेंद्र मोदी और नीदरलैंड के वजीर आजम रॉब जेटेन के दरमियान हेग में वसी तर मुजाकरात के बाद भारत और नीदरलैंड ने अपने बाहमी ताल्लुकात को एक क्लीदी शराकतदारी की सतह पर ले जाने से इत्तफाक किया। बातचीत के दौरान दोनों रहनुमाओं ने तिजारत दिफा टेक्नोलॉजी पानी के बंदोबस्त साफ तवानाई हिफ्जाने सेहत और तालीम समेत मुख्तलिफ शोबों में ताउन का जायजा लिया। ترجیحی شعبوں میں وسیع اشتراک کے لیے کئی سمجھوتوں پر بھی دستخط کیے گئے۔ باہمی تعلقات کو کلیدی شراکت داری تک لے جانے کا اعلان کرتے ہوئے وزیراعظم مودی نے کہا کہ پچھلی ایک دہائی میں بھارت اور نیدرلینڈ کے درمیان تعلقات میں خاطر خواہ پیش رفت ہوئی ہے، اور انہوں نے نیدرلینڈ کو بھارت کا ایک کلیدی یورپی شراکت دار قرار دیا۔ انہوں نے کہا کہ دونوں ملکوں کے درمیان تعلقات مشترکہ جمہوری اقدار، مضبوط معاشی تعاون اور عوام سے عوام کے درمیان گہرے رشتوں پر مبنی ہیں۔ نیدرلینڈ کے وزیر اعظم روب جیٹن نے بھارت کے ساتھ بڑھتے ہوئے تعلقات کی اہمیت پر بھی زور دیا اور معاشی اور کلیدی شعبوں میں مضبوط تعاون کی حمایت کی۔ قیمتی دھاتوں پر اضافی کسٹم ڈیوٹیز عائد کرنے کے کچھ ہی دنوں بعد حکومت نے اب چاندی کی درآمد میں کٹوتی کی ہے۔ غیر ملکی تجارت کے ڈائریکٹریٹ جنرل ڈی جی ایف ٹی نے اپنے نوٹیفیکیشن میں کہا ہے کہ چاندی پر سونے کا پانی چڑھی چاندی اور پلیٹینم سمیت چاندی پر درآمدی پالیسی کو فوری طور سے آزادی سے پابندی شدہ حق کے زمرے میں تبدیل کیا گیا ہے۔ دلی میٹرو پرائیویٹ موٹر گاڑیوں کے مقابلے میٹرو کے استعمال کی حوصلہ افزائی کے لیے اضافی ٹرینیں چلائے گی۔ دلی میٹرو ریل کارپوریشن کے مطابق موجودہ حالات میں توانائی کے مؤثر استعمال کو یقینی بنانے، اقتصادی استحکام اور ماحولیاتی پائیدار نظام میں پبلک ٹرانسپورٹ کے اہم رول کو ملحوظ خاطر رکھتے ہوئے یہ فیصلہ کیا گیا۔ دلی میٹرو ریل کارپوریشن نے بتایا ہے کہ کل سے ہر پیر کے روز 24 اضافی ٹرین ٹرپس کا اہتمام کیا جائے گا اور اس کے لیے 6 اضافی ریل گاڑیاں لگائی جائیں گی۔ کارپوریشن کے مطابق دیگر دنوں میں بھی اضافی خدمات شروع کی جائیں گی جس کا انحصار مانگ پر ہوگا۔ وزیراعظم نریندر مودی اس مہینے کی 31 تاریخ کو آکاشوانی پر من کی بات پروگرام میں ملک اور بیرون ملک لوگوں سے اپنے خیالات کا اظہار کریں گے۔ یہ ماہانہ ریڈیو پروگرام کا 134واں نشریہ ہوگا۔ آپ بھی ٹول فری نمبر 1800-117800 کے ذریعے اس پروگرام کے لیے اپنی رائے اور تجویزیں بھیج سکتے ہیں۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت نے آبنائے ہرمز میں کمرشل بحری جہازوں پر حملوں کی سخت مذمت کی ہے اور اسے ناقابل قبول قرار دیا ہے۔ اقوام متحدہ میں بھارت کے مستقل نمائندے پی ہریش نے کہا کہ سویلین عملے کو نشانہ بنائے جانے اور جہاز رانی کی آزادی میں خلل ڈالنے کو صحیح نہیں ٹھہرایا جا سکتا۔ وہ عالمی توانائی اور سپلائی نظام کے تحفظ کے بارے میں اقوام متحدہ اقتصادی اور سماجی کونسل کی خصوصی میٹنگ میں اظہار خیال کر رہے تھے۔ صحت عامہ کی عالمی تنظیم WHO نے عوامی جمہوریہ کانگو اور یوگانڈا میں ایبولا بیماری کے پھوٹ پڑنے کو عوامی صحت سے متعلق بین الاقوامی تشویش والی ہنگامی صورتحال قرار دیا ہے۔ WHO کے ڈائریکٹر جنرل تیدروس ادھانوم گیبریسس نے 300 مشتبہ کیسوں اور 88 اموات کی خبر ملنے کے بعد اس فیصلے کا اعلان کیا ہے۔ ایک سوشل میڈیا پوسٹ پر WHO نے البتہ اس بات کی وضاحت کی ہے کہ ایبولا پھوٹ پڑنے کا یہ معاملہ COVID-19 عالمی وبا جتنا مہلک نہیں ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے اسرائیل اور لبنان کے درمیان جنگ بندی میں 1.5 مہینے کی توسیع کے اعلان کا خیر مقدم کیا ہے۔ آج دنیا بھر میں ٹیلی مواصلات اور انفارمیشن سوسائٹی کا عالمی دن منایا جا رہا ہے۔ پیرس میں 1865 میں ڈیجیٹل ٹیکنالوجی سے متعلق اقوام متحدہ ایجنسی بین الاقوامی ٹیلی مواصلاتی یونین کے قیام کی یاد میں یہ دن منایا جاتا ہے۔ اس کا مقصد ان امکانات کے بارے میں بیداری بڑھانے میں مدد کرنا ہے کہ انٹرنیٹ اور دیگر اطلاعاتی اور مواصلاتی ٹیکنالوجیوں کے استعمال سے معاشروں اور معیشتوں میں تبدیلیاں لائے جانے کے ساتھ ساتھ ڈیجیٹل فرق کو دور کرنے میں بھی مدد مل سکتی ہے۔ بیڈمنٹن میں بینکاک میں جاری تھائی لینڈ اوپن کے مردوں کے ڈبلز کے فائنل میں آج ساتوک سائراج رنکی ریڈی اور چراغ شیٹی کی بھارتی جوڑی کا مقابلہ انڈونیشیا کی جوڑی سے ہوگا۔ اس سے پہلے کل سیمی فائنل مقابلے میں بھارتی جوڑی ملیشیا کے گوسیز فیئی اور نور عز الدین کو ہرا کر فائنل میں پہنچی ہے۔ ٹینس میں عالمی نمبر ایک کھلاڑی اینک سینر اٹیلین اوپن کے فائنل میں پہنچ گئے ہیں۔ انہوں نے سیمی فائنل میں کے مقابلے میں روم کے کھلاڑی کو ہرا کر فائنل میں جگہ بنائی ہے۔ خاص خاص خبریں ایک بار پھر، वज़ीर आज़म नरेंद्र मोदी स्वीडन के अपने दो रोज़ा दौरे पर आज गोथेनबर्ग पहुंचेंगे। वो स्वीडन के अपने हमनसब उल्फ क्रिस्टर्सन से बातचीत करेंगे। वज़ीर आज़म नरेंद्र मोदी और नीदरलैंड्स के उनके हमनसब रोब जेटन के दरमियान बातचीत के बाद दोनों मुल्कों ने अपने ताल्लुकात को स्ट्रेटजिक शराकत दारी तक पहुँचा दिया है।